0: सन ब्लॉक बिलाडो ना फेसवाश सफूर और सफा डेर ला डेर डेर जाते मेहरबानी। नेक्स्ट वन सलाम संगी भाईजान जहरा इमाद अखपल कोर ना जमा फर्स्ट मैसेज दे मना ना जी स्वीटी सोई डॉक्टर भाई चारकुल सतवेली की मना बस उसरा बने सेले तो मामा ने गोर जिदन खबर गोर बार बार रखकार के ना मेहरबानी गोर तो मामा ने खबर मना कर गा चारकुल खु चारकुल ले खु चारकुल ये आवाज अगर चारकुल ने जी दिखल गोर तो जिदन होगा अगर दिखल गोर तो खुद ही लीगे ना चारकुल पिलाएंगे ना जाना जी असल सीजुर की नवीन गोर दाम हो रही थी न जी ना ना प्रिया होई छे दायो वीडियो खो देर जाता हुआ रहले तो बार बार दायो कने मूड दिस संग हुई मूड दी खफा खफा हुई नाराज था नाराज थी तो जलो जोर दिन हुई पर दिमाग उदे बूझ हुई गना के तंगी की बन जाए की तंगी अच्छा ये लखा आईशा वशे द विख्तो दो मजबूतिया द बार बेलाडोना एंटी हेयर फॉल टॉनिक द विख्तो दो मजबूतिया द बार बेलाडोना रेगुलर शैम्पू बेलाडोना हेयर रिकट जरूर वाखले देने अलावा के सुख दावे जमा विख्तो को खुशकी डेरे बेंदे हाडे रे जादा बेलाडोना एंटी डेंडर शैम्पू तो लेगी क दो महीना तो कितना ना खुशकी लाल खुशा सुख जरे लान अल्लाह रावाई ली माले दोबारा और खपले पैसे रन वापस वाले लेडीज एंड जेंटलमैन दिस इज डॉक्टर हेदर लाइव एंड बराहरा सो रिदल लिदल लो ये कतली महेरोई मारिया फ्रॉम जगदराव का नाम मीकर रागली हम और मूड स्टा खफ़ खफ़ हुई तमाम मूड खुद उम्र बराबर दे रचा खबर गुड़ मूड खुद इन्हें डेर जा खुले जी तो मुँह खुगड़ा युग है ना गोड़ा खुगड़ा हुई जी गोड़ा चेदा हरे डटे उससे कि खोगे भी सदस्य भी लेके ना लाइफ कॉल गुरु जी लाइव कॉल 03-12-88-88-650 लाइव कॉल नंबर द्री आरण प्रोग्राम प्रोग्राम लगली भंडार था खैर सर आदने की दो वाला बल्कि दे महफिल तरादल वाला फजल एन अज्जू खान अज्जू रवान दी जी आता सुधा बलोचिस्तान की सुमर मुखालिक जमाजी बलोचिस्तान की प्रीटी लगी आदत जमंग ना बलोचिस्तान की ना बल्कि प्रीटी लगी आदत जमंग आवाज उमर हुई थी डॉक्टर भाई सन ब्लॉक डेर बेचते के ना अल्लाह डॉक्टर भाई बदे वाइस को 2000 नजिया टिकटॉक सासुई दी 2000 बगले से तो मिलेगी पलकुनु खलक रोड़ी दी जमा खुद बेल आवाज देखे ना जमा खुद से आवाज दी उजल आवाज रा गड़े रख कारक मन गड़े जमा यो मेंट जमा ची उजल गड़े रख कारे शिन बे गड़े जमा रख कारे भी लाइफ कॉलर गुरु जी अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू
1: برابر
0: زندگی شکر شکر ڈاکٹر صاحب دن قربان سستا سو خیر بگواڑو سہالا دی سنگا پروگرام ہو رہی کہ نا پروگرام نہ ہو رہی بیماری چپا گردا
1: کے
0: بار بار کی مکے دن چڑھتا کانے گردی دلے کہ گردی دلے نہ در در بانے راضی لے کا
1: وہ
0: دردوں میں سوئی ڈاکٹر آنچے مطلب آپریشن ہو کہ لیزر ہو کا سر تو بس دا خو گور تو گردی کہانی تو گرزول تو پا رہی ہو جتنا مطلب اگر تھا سور تو لے کی گردی کہانی دوئی دا چاہ بالکل لگا سٹک پشان دکھا کہانی جتنا مکمل ماتئی او کچری گس سیٹ تے بیا کانے وی گس سیٹ دے بارے جنوں یو خاص میڈیسن دی اگر ڈیر اعلی دے نو کوشش کو چتے جان تا غوالی زبرت نو مالا ما غزان تے چڑدا والا او اگر استعمال کین انشاءاللہ استا گردے بچ دینو انشاءاللہ بالکل برابر شور سرا ہاں ضرور برت رہا ہوں ضرور برت رہا ہوں شیم اللہ دی قدر کچ کال لے منتنا ملو کو استاد سڈیر ڈیر زیات من کو خوشحال ہوں تھینک یو سو ویری مچ مہربانی بلوچستان من سر لائف کال پہ لائن ودن میں تپوز کو کچ زیات دخل گور دی گمو نو ماتی تپوز کو شکر جتا زمند بلڑو نا پروڈکٹ استعمال کنے استعمال نیکسٹ گورو جم سو دی سول واڑی لیٹس سی لائف کالر 03-12-88-88-150 اور ماری وچ ولا چ ڈیر زیات من مس کو ما کیو ڈاکٹر ہادی خماری رسید چتا جتن پریا سلام کے پریام جتن ناوی دا اوتم جتن ناوی خو پریہ جدنو الحمدللہ اسی دن دا خیر سر بس سر کی دیجی نو اللہ دے خیر شازمہ دا جلوزو چھ کے ڈی ون و کے ڈی ٹو تے یادے جی بلکل زمدہ یادوں خواب کے ڈی ون و کے ڈی ٹو بانے سب ہوئی گی دیدہ پار جدنو بربیرس و الگیرس جدنو اخکل دوئی دا دین اللہ وچ جدنو بدی کی